0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-012-35-888

Life-Changing Quotes. भाग्यमाथि त्यही भरोसा गर्दछ जसमा पौरख हुँदैन, यो भनाई हो चाणक्यको।

0: Chips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m. विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉ न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारबाही गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि यूपीएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यु क्यान डान्स
9: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali Super Hits.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: Kehi naulo
4: rochak
3: ani achamma lagne tathya haru Kips 98.3 FM ma karyakram radio ma rochak
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा

0: The Pine Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. म हुँ आरजे युक्ता. कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँ सुन्न सक्नुहुन्छ ब्युटी हेल्थ वा लाइफ स्टाइल सम्बन्धी कुनै एउटा टपिकमा केही टिप्स वा जानकारी. हजुर, सो आज हामी विस्तृत रूपमा छलफल गर्दैछौँ विषय तपाईँ कसरी आफ्नो दाँत र गिजाको राम्रो हेरचाह गर्न सक्नुहुन्छ. हजुर, यही विषय लिएर मसँग केही बुदाहरू छन् जसबारे म तपाईँलाई विस्तारमा भन्नेछु. पहिलो बुदा रहेको छ, दाँत र गिजाको राम्रो हेरचाह गर्नको लागि तपाईँले दिनमा 2 पटक दाँत माझ्नु पर्ने हुन्छ. दिनमा कम्तीमा 2 पटक, बिहान र बेलुका दाँत माझ्नु अत्यन्त जरुरी हुन्छ. राति सुत्दा मुख सुक्खा हुन्छ र ब्याक्टेरिया छिटो बढ्छन्. यदि दाँत नमाझी सुत्नु भयो भने खानाको कणबाट एसिड बन्ने प्रक्रिया बढ्छ जसले दाँतमा किरा लगाउँछ. हजुर श्रोता महानुभाव, तपाईँले ब्रस गर्दा कम्तीमा 2 मिनटसम्म ब्रस गर्नुपर्ने हुन्छ. हजुर, दाँतको सबै भाग र किचाहरू पनि ब्रस गर्दा सफा गर्नुहोस्. हजुर, यो पहिलो टिप मैले तपाईँलाई भनिसके. अब हामी सुन्नेछौँ गीत. गीत रहेको छ चकाचक. यो गीत मुभी अतरङ्गी रेबाट रहेको छ. यस गीतको कम्पोजर, अरेन्जर र प्रड्युसर हुनुहुन्छ एआर रहमान. सिङ्गर श्रेया घोषाल हुनुहुन्छ भने लिरिक्स दिनुभएको छ इर्शाद कामिलले.

अलराइट श्रोता मित्र हामीले सुन्यौं गीत चकाचक मुभी अतरंगी रे बाट। श्रोता मित्र आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म तपाईलाई भन्दैछु केही टिप्स, तपाईँ कसरी आफ्नो दाँत र गिजाको राम्रो हेरचाह गर्न सक्नुहुन्छ हजुर यही विषयमा रहेर। दोस्रो बुदा रहेको छ सही तरिकाले ब्रस गर्नुहोस्। श्रोता मित्र धेरै मानिसले दाँत जोडले घोटेर माझ्छन् जसले दाँतको इनामेल घिस्रन्छ र गिजा कमजोर बन्न जान्छ। ब्रसलाई गिजासँग 45 डिग्री कोणमा राखेर हल्का गोलाकार चालमा माझ्नु उत्तम हुन्छ। दाँतको अगाडि पछाडि र चपाउने सतह सबै सफा गर्नुपर्छ, साथै जिब्रो पनि सफा गर्दा मुखबाट आउने दुर्गन्ध कम हुन्छ। ओके, सो यो दोस्रो बुदा मैले विस्तारमा तपाईँलाई भनि नै सके। अब फेरि हामी अर्को गीत सुन्नेछौँ। अर्को गीत रहेको छ नेपाली गीत खिन्ताङ। यस गीतको सिङ्गर हुनुहुन्छ कर्म सत्यन घले। लिरिक्स र कम्पोजिसन बियोन्डको रहेको छ भने अरेन्जिङ र मिक्सिङ गर्नुभएको छ प्रिचेश श्रेष्ठले।

हजुर श्रोता मित्रले भर्खरै गीत सुन्यौ घिन्ताङ यस गीतको सिङ्गर हुनुहुन्थ्यो कर्म सत्यन खले ओके फेरि दाँत र गिजाको राम्रो हेरचाह गर्नको लागि अर्को एउटा बुदा रहेको छ दैनिक फ्लस गर्नुहोस् हजुर श्रोता महानुभावहरू दाँतको बिचमा अड्किएको खाना ब्रसले पूर्ण रूपमा निकाल्न सक्दैन फ्लसले तिसागुरा भाग सफा गर्छ फ्लस नगरे गिजा सुन्निने रातो हुने र रगत आउने समस्या हुन सक्छ दिनमा एक पटक विशेष गरी राति फ्लस गर्न राम्रो बानी हो ओके यति भनिसके अब फेरि हामी सुन्नेछौ अर्को गीत गीत रहेको छ शरारत फ्रम द मुभी धुरन्धर यस गीतमा म्युजिक दिनुभएको छ शाश्वत सचदेवले सिङ्गर्स हुनुहुन्छ मधुबन्ती बागची र ज्यास्मिन सनलास लिरिक्स यस गीतमा रहेको छ ज्यास्मिन सनलास र शाश्वत सचदेवको ओके श्रोता मित्र यो गीत हामी सुन्नेछौ र गीत पछि म लिनेछु एउटा छोटो ब्रेक ब्रेक पछि म पुनः उपस्थित हुने नै छु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा र अरू पनि मसँग थुप्रै टिप्स र रमाइला रमाइला गीतहरू छन् जुन म तपाईँको लागि राख्नेछु सुन्दै रहनुहोला स्टेसन किट्स एफएम 98.3 मेगाहर्ट्ज

0: This is Tips 98.3 FM, your companion.
1: In aankhon ke masti mastane hazaar
2: Tips 98.3 FM ma gazal sansar
3: mujhse milne shama jala kar aaj mahal mein
2: गजल संसार
4: हरेक शनिबार बेलुकी 10 बजे
5: फुलको डाले डाले मा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरु
6: मेरो
4: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
7: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: na Balibog Flashback.
1: Sa Thursday, the hero, hamro bayan thiyo.
0: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: May mara sajo, may mara sajo, pachila de.
2: Hit 98.3 FM, your companion.
0: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. हजुर ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज वर्ल्ड वाइड. तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. म हुँ आरजे युक्ता. यस कार्यक्रममा म तपाईँलाई आज केही टिप्सहरू दिँदैछु आफ्नो दाँत र गिजाको कसरी तपाईँले राम्ररी हेरचाह गर्न सक्नुहुन्छ यही बारे मसँग केही टिप्सहरू रहेका छन्. ओके, सो मसँग अर्को टिप रहेको छ, गुलियो र अमिलो खानेकुरा सीमित गर्नुहोस्। चिनी भएको खाना र पेय पदार्थले मुखभित्र एसिड उत्पादन बढाउँछ. यही एसिडले दाँतको बाहिरी तह बिगार्छ. बारम्बार स्न्याक्स खानुभन्दा निश्चित समयमा मात्र खाना खानु राम्रो हुन्छ. गुलियो खाएपछि पानीले कुल्ला गर्नुहोस् र त्यसै गरी अमिलो खानाले भने दाँतको बाहिरी तह जसलाई इनामेल भनिन्छ यसलाई बिस्तारै घोल्छ, जसलाई हामीले एसिड इरोजन भन्छौँ. यसरी इनामेल पातलो भएपछि तातो चिसो वा मिठो खाँदा दाँत दुख्ने वा झनक्क हुने गर्दछ. एसिडले दाँत कमजोर भएपछि ब्याक्टेरियाले सजिलै असर गर्छ र क्याभिटी हुन सक्छ. सो त्यसैले श्रोता मित्र, गुलियो र अमिलो खानेकुरा सीमित गर्नुहोस्. अलराइट श्रोता मित्र, अब हामी सुन्नेछौँ गीत नै. अब हामी सुन्नेछौँ शिव परियारको आवाजमा गीत फेवा तालमा.

हामीले भर्खरै सुन्यौँ शिव परिवारको आवाजमा गीत फेवा तालमा। ओके, फेरि पनि दाँत र गिजाको हेरचाह कसरी हामीले राम्ररी गर्न सक्छौँ, यही बारेमा अर्को एउटा बुदा रहेको छ। सन्तुलित र पोषिलो आहार खानुहोस्। दाँत र गिजा बलियो राख्नको लागि भिटामिन डी र भिटामिन सी आवश्यक हुन्छ। दुध, दही, पनिर, साग सब्जी, फलफुल जस्ता पोषिलो खानेकुराले गिजालाई स्वस्थ राख्छ र संक्रमणबाट जोगाउँछ। राम्रो आहारले शरीरको रोगसँग लड्ने क्षमता पनि बढाउँछ र दाँतलाई पनि बलियो बनाउन मद्दत गर्छ। अलराइट, अब हामी फेरि सुन्नेछौँ गीत नै। अब हामी सुन्नेछौँ गीत बरसो रे। यो गीत मुभी गुरुबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ श्रेया घोषाल, कम्पोजर हुनुहुन्छ एआर रहमान, लिरिसिस्ट हुनुहुन्छ गुलजार।

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत परसुरे फ्रम द मुभी गुरु। अब फेरि पनि दाँत र गिजाको कसरी राम्ररी हेरचाह गर्न सक्छौ हामी, त्यही बारे अर्को टिप रहेको छ। प्रशस्त पानी पिउनुहोस्। पानी प्राकृतिक रूपमा मुख सफा गर्ने माध्यम हो, जसले दाँतमा टाँसिएको खाना हटाउँछ र एसिड कम गर्न सहयोग गर्छ। विशेष गरी खाना खाइसकेपछि पानी पिउनु वा कुला गर्नु दाँतको सुरक्षाको लागि लाभदायक हुन्छ। अब यो टिप पछि फेरि पनि हामी गीत सुन्छौ कि

0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-4044
5: 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिने छन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaja.
10: La, la, tiri de.
9: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर्दे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
14: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888
16: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
17: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: तपाई सुन्दै हुनुहुन्छ
2: के
1: इ
2: इ बी
3: एस किप्स 98.3 FM योर कम्पानियन
4: किप्स FM 98.3 प्रेजेन्ट्स ब्युटी हेल्थ एन्ड लाइफस्टाइल. हजुर श्रोता मित्र, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा पुनः स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz. म हो आरजी युक्ता. संसारभर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ. ओके, कार्यक्रममा तपाईँलाई म केही टिप्सहरू दिँदैछु. विषय रहेको छ दाँत र गिजाको हेरचाह तपाईँले कसरी गर्न सक्नुहुन्छ. ओके, सो यही विषयलाई लिएर अर्को बुदा रहेको छ, धुम्रपान र श्रुतिजन्य पदार्थबाट टाढा रहनुहोस्. चुरोट, खैनी, गुटखा आदिले गिजाको रोग, दाँत पहेँलो हुने समस्या र मुखको क्यान्सरको जोखिम बढाउँछ. यी पदार्थले गिजामा रगतको प्रवाह कम गर्छ, जसले संक्रमण निको हुन ढिला बनाउँछ. स्वस्थ दाँतको लागि यी बानी त्याग्नु अत्यन्त महत्वपूर्ण हुन्छ. ओके श्रोता मित्र, यो बुदा विस्तारमा मैले भनिसके. अब फेरि पनि हामी सुन्नेछौ गीत नै. अब हामी सुन्नेछौ मुभी क्वीनबाट गीत लन्डन थुमक्ता. यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ लभ जान्जुवा, सोनु कक्कड र नेहा कक्कड.
5: उधर करो
6: फिर चली गई
5: यार, आ गई चली गई फिर, चेक करके नहीं लाया तू यार.

हजुर श्रोता मित्र, हामीले भर्खरै क्वीन मुभीबाट सुन्यौं गीत लन्डन थुमक्ता। ओके, दात र किचाको हेरचाह कसरी गर्न सक्नुहुन्छ त? यही विषयमा रहेर अर्को बुधा म तपाईँको लागि राख्न चाहँदैछु। बुधा रहेको छ प्रत्येक छ महिनामा दाँतको परीक्षण गराउनुहोस्। धेरै जसो दाँतको समस्या सुरुमा पीडा रहित हुन्छ, त्यसैले थाहा नपाई बिग्रन सक्छ। नियमित जाँच गर्दा सानो समस्या ठूलो हुनु अघि नै उपचार गर्न सकिन्छ। दन्त चिकित्सकले दाँत सफा वा भनौँ स्केलिङ गरेर जमेको मैलो हटाउँछन्, जसले किचाको रोगबाट बचाउँछ। र यस्तै तरिकाले अरू पनि थुप्रै उपचारहरू तपाईँको दाँतको लागि चाहिएको हुन सक्छ, त्यसैले प्रत्येक छ महिनामा दन्त परीक्षण गराउन राम्रो हुन्छ। ओके, सो यही टिप मैले तपाईँलाई भनिसके। अब हामी सुन्नेछौ करण भट्टको आवाजमा मतिर फर्की हेर न। यस गीतको प्रड्युसर हुनुहुन्छ अनुप कुँवर।

ओके श्रोता मित्र हामीले सुन्यौं गीत म तिर फर्की हेर न बाई करण भट्ट. सो दाँत र गिजाको हेरचाहको लागि अर्को टिप रहेको छ, ब्रस समयमै फेर्नुहोस्. ब्रसको रेसा बिग्रिएपछि राम्रोसँग सफा गर्न सक्दैन, त्यसैले प्रत्येक 3 महिनामा नयाँ ब्रस प्रयोग गर्न उपयुक्त हुन्छ. यदि तपाईँ बिरामी हुनु भएको छ भने निको भएपछि ब्रस फेर्न अझ सुरक्षित हुन्छ. यस सँगसँगै अर्को पनि बुदा रहेको छ, बाल बालिकाको दाँतको हेरचाहमा विशेष ध्यान दिनुहोस्. सानैदेखि सही बानी बसाल्नु आवश्यक हुन्छ. बच्चालाई दिनमा 2 पटक दाँत माझ्ने बानी लगाउनुहोस्. गुलियो खानेकुरा नियन्त्रण गर्नुहोस् र नियमित दन्त परीक्षण गराउनुहोस्. ओके सो यो टिप मैले तपाईँलाई दिइसके. अब यस सँगसँगै हामी कार्यक्रमको पनि अन्त्यतिर आइसकेको छौँ. आशा छ आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल तपाईँलाई राम्रो लाग्यो होला, र साथै मैले तपाईँलाई धेरै उपयोगी कुराहरू पनि भने जुन चाहिँ तपाईँलाई लाभदायक हुनेछ यस्तो मेरो विश्वास छ. सो यति भन्दै अब म युक्ताको पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलबाट बिदा माग्ने बेला भइसकेको छ. ओके सो एउटा कार्यक्रम अन्तिम गीत राख्दै म बिदा माग्न चाहन्छु. गीत रहेको छ स्वीटी तेरा ड्रामा, गीत मुभी परेली की बर्फीबाट रहेको छ. यस गीतको सिङ्गर हुनुहुन्छ देव नेगी, पौनी पाण्डे र श्रद्धा पण्डित. म्युजिक तनिष्क बागचीको रहेको छ, लिरिक्स रहेको छ शब्बीर अहमद. ऱ्यापको राइटर सिङ्गर हुनुहुन्छ प्रवेश मल्लिक. ओके सो यति भन्दै कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलबाट म बिदा माग्न चाहन्छु. नमस्कार.

life-changing quotes. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 PM and Friday 8 PM.
4: Engineer Shab, घर बनाउन खोज्दैछु. कुनै एटा राम्रो होला?
5: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्.
4: किन ये एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तो रहेछ.
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 0951-3596-9812-35-444.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
6: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
11: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
12: म्युजिक मज्जा
11: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा.
13: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
14: 3 in 1
15: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM.
14: Mix Max at 98.3.

0: Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m. on Kips 98.3 FM.
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
2: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Oho, kaki, ke ko singer patar ho yesto? Ghar ta ujyalo dekhincha ta.
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर सत्रकी लागि होइन र
4: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी बिस वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
4: ए हो र
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: राजा मतिवा मतिनायेवा ने पुछे चाङ्गुटु खेले
7: नेपाल भाषा या न्याय पुसे चौमेता
8: सुथेया 6:30 to 7 PM तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
9: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
10: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
11: Namaskar ani hardik swagat cha. Tapai sunne hunuhuncha KIPS 98.3 FM.
12: Hajur namaste ani swagat cha. Yo KIPS FM 98.3.
13: Sujalappa ani gani namaskar. KIPS 98.3 FM.
14: Yo ho. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा
15: मिक्स मैच एट 98.3

0: life-changing quotes. भविष्य तिनीहरूको हो जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन्। यो भनाइ हो एलिनोर रुजवेल्टको।
1: टिप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गुम का खजाना तेरा भी है मेरा भी।
0: हर एक शनिवार बेलुकी 10 बजे
3: world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: Driver ma mile motor chalau.
5: Aba aayo ati supath mulya ma taxi, microbus, delivery van, pickup, bus tatha truck ka lagi guaranteed battery haru. New Kathmandu Electric Electronics Battery Shop Kuleshwar bata naya battery kharid garnus ra paunus heavy discount. Junsuke brand ka purana battery exchange subidha.
6: Sampark Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu. Phone number 530-2678 530-2678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu Electric Electronics.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
13: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
12: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888.
15: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio naya generation ko.
0: Aba New Kathmandu Electric Electronics ma gaadi haruka battery ko sajile exchange offer. Tapai ko car, van, SUV tatha bike ko purano battery ko adhiktam resale dam ko saath naya guaranteed batteries haru lagnu hos.
6: Sampark Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu. Phone number 530-2678 530-2678. Location ko lagi Google garnu hos. Battery Shop New Kathmandu Electric Electronics.
0: नेपाली चलचित्रका सदाबहार गीतहरू.
16: मेरो निन्द्रा तिर्खा राखर
0: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. We वीकली रॉल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: The Bhai Sundhe Hununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
2: हेलो हेलो नमस्कार स्वागत छ तपाईँलाई किप्स मोस्ट वान्टेडमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 MHz द रेडियो अफ न्यू जेनेरेसन र म छु तपाईँको साथमा आज यस कार्यक्रमको सहयात्री जेसिका र किप्स मोस्ट वान्टेडमा तपाईँले सुन्न सक्नुहुन्छ 10 उत्कृष्ट नेपाली गीतहरू जसमा इन्जोय गर्न सक्नुहुन्छ तपाईँले नेपाली पप सङ्ग्सदेखि लिएर नेपाली आधुनिक गीतहरू अल राइट हामीसँग गीतहरूको काउन्टडाउन नम्बर 10 देखि नम्बर 1 सम्म रहेको छ तपाईँले अब भने हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एपबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ र हामीलाई फलो गर्न नबिर्सिनुहोला फेसबुक इन्स्टा तथा टिकटकमा आइडी रहेको छ किप्सएफएम 98.3 MHz अब भने हामी लागौँ नम्बर 10 को गीततर्फ नम्बर 10 मा यो विक रहेको छ गीत पर्खाए बाई उर्गेन डङ एन्ड मोनिका राई यो गीतमा लिरिसिस्ट कम्पोजर र अरेन्जर हुनुहुन्छ उर्गेन डङ भने मिक्स मास्टर गर्नुभएको छ दिपेश प्रधानले अब सुन्छौँ नम्बर 10 को गीत पर्खाए
8: किप्स मोस्ट वान्टेड नम्बर 10

अल राइट, भर्खरै हामीले उर्गेन डङको पर्खाई गीत पनि सुनिसकेका छौँ र अब भने हामी लागौँ नम्बर 9 को गीततर्फ। र यो विक नम्बर 9 मा रहेको छ गीत कलियुगकी राधा बाई बबिता मानन्दर। यस गीतका लिरिसिस्ट हुनुहुन्छ डिपी खनाल, अरेन्जर हुनुहुन्छ विषमाचार्य, भने मिक्स मास्टरमा हुनुहुन्छ कुमार केसी। अब सुन्छौँ नम्बर 9 को गीत कलियुगकी राधा।

0: हामीले भर्खरै नम्बर 9 को गीत कलियुग की राधा पनि सुनिसकेका छौ। अब भने लागौ हामी नम्बर 8 को गीत तर्फ। यो वीक नम्बर 8 मा रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य। यस गीतमा लिरिसिस्ट हुनुहुन्छ सलिन मगर, कम्पोजर भने हुनुहुन्छ वर्षा कर्मचार्य र सलिन मगर भने मिक्स मास्टर गर्नु भएको छ देव शर्मा र शाश्वत श्रेष्ठले। अब सुन्छौ नम्बर 8 मा डोली बाई वर्षा कर्मचार्य।
1: Gifts most wanted number 8.

0: भर्खरै हजुरले सुनिसक्नु भएको छ गीत डोली बाई वर्षा कर्मचार्य. अब मुभिङ अन टु नम्बर सेभेन सङ. नम्बर सेभेनमा भनिरहेको छ गीत मोहनी लगायो कान्छीले, जसलाई आवाज दिनुभएको छ आशीर्वाद सुवेदी र एलिना चौहानले. लिरिसिस्ट हुनुहुन्छ बसन्त सापकोटा. म्युजिक र कम्पोजिङ गर्नुभएको छ बसन्त सापकोटाले. म्युजिक प्रड्युसर हुनुहुन्छ उदयराज पौडेल, भने मिक्स मास्टर गर्नुभएको छ किशोर थापाले. अब सुन्छौ मोहनी लगायो कान्छीले.
1: Gift Most Wanted number 7.

भर्खरै हामीले नम्बर 7 को सङ पनि सुनिसकेका छौँ र अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा हामी पुराना चर्चित नेपाली गीतहरू प्ले गर्ने गर्दछौँ. आज फ्ल्यासब्याकमा रहेको छ गीत कान्छीको अल्लारे जोबन बाई विधान श्रेष्ठ. अब सुन्छौँ हामी फ्ल्यासब्याकमा गीत कान्छीको अल्लारे जोबन. यो गीतपछि भने हामीले लिनेछौँ एउटा छोटो ब्रेक र ब्रेकपछि फेरि पनि अझै मिठा मिठा गीतहरू लिएर म जेसिका आउने नै छु. देन किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज. फ्ल्यासब्याक.

0: तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेड र म जेसिका छु तपाईँको साथमा. तपाईँ सुन्दै हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz, द स्टेसन विच किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु एन्टरटेन. तपाईँले अब हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो पात्र एपबाट वा हाम्रो अनलाइन एड्रेस www.keepsfm.com पनि सुन्न सक्नुहुन्छ. तपाईँ हामीसँग सोसल मिडियाहरू फेसबुक, टिकटक र इन्स्टामा पनि कनेक्ट हुन सक्नुहुन्छ. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. कार्यक्रम किप्स मोस्ट वान्टेडमा अहिले भने हामी नम्बर 10 देखि नम्बर 1 सम्म गीतहरूको काउन्ट डाउन गरिरहेका छौँ. अब भने नम्बर 6 को पालो भइसकेको छ र नम्बर 6 मा यो विक रहेको छ गीत चकमा बाई एलिना चौहान. यो गीतमा लिरिसिस्ट हुनुहुन्छ मनी श्रेष्ठ र म्युजिक पनि दिनुभएको छ मनी श्रेष्ठले. अरेन्जिङ र मिक्स मास्टर गर्नुभएको छ रिकेश गुरुङले. अब सुन्छौ नम्बर 6 मा एलिना चौहानको आवाजमा चकमा.

0: मुभिङ अन टु नम्बर फाइभ. नम्बर फाइभमा भनिरहेको छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड सजन शाह. ऱ्यापर रहेका छन् अनुप महर्जन. लिरिक्स र म्युजिक र मिक्स मास्टर पनि गर्नुभएको छ सजन शाहले भने अरेन्जिङ गरेका छन् विश्व अधिकारीले. सुन्छौ अब नम्बर फाइभमा आँखैमा लाउने मेरो गाजल.
1: Kiss Most Wanted number 5.

0: भर्खरै हामीले नम्बर 5 को गीत आँखैमा लाउने मेरो गाजल पनि सुनिसकेका छौँ. अब भने पालो भएको छ नम्बर 4 को. नम्बर 4 मा रहेको छ गीत मखमली बाई द हुलाकी.
1: गीत मस्ट वान्टेड नम्बर 4.

भर्खरै हामीले नम्बर 4 को गीत पनि सुनिसकेका छौँ। अब भने हाम्रो दोस्रो सेगमेन्ट न्यू पिन्च को टाइम भइसकेको छ। न्यू पिन्चमा हामी सुन्ने गर्दछौँ लेटेस्ट रिलिजहरू, र आज न्यू पिन्चमा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान। लिरिक्स र म्युजिक दिएका छन् जगत तिरुवाले, भने अरेन्जिङ र मिक्स मास्टर गरेका छन् जीवन बाडुले। यो गीत पछि हुनेछ एउटा छोटो मिठो ब्रेक, र ब्रेक पछि म जेसिका फेरि पनि किप्स मोस्ट वान्टेड प्रोग्राम लिएर आउने नै छु। टिल देन स्टेशन भने चेन्ज नगर्नु होला। हाम्रो स्टेशन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज।

0: ne pali bog. Flashback. Kada rađe ide hero, Ambroma ja ti jo. Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
1: Mai mara saja, mai mara saja, pachi lage.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012 34 44

0: दोस्रो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 मेगाहर्जको कार्यक्रममा र अहिले हामी काउन्ट डाउन गरिरहेका छौँ नम्बर 10 देखि नम्बर 1 सम्म नेपाली गीतहरूको हजुरले नम्बर 10 देखि नम्बर 4 सम्मका गीत त सुनिसक्नु भएको छ अब भने हामी लाग्छौँ नम्बर 3 तर्फ नम्बर 3 मा रहेको छ गीत केटी फस्यो माया बस्यो बाई आशिष अभिरल एन्ड अस्मिता अधिकारी लिरिक्स दिनुभएको छ एक नारायण भण्डारीले भने म्युजिक र मिक्स मास्टर गर्नुभएको छ आशिष अभिरलले अब सुन्छौ नम्बर 3 मा गीत केटी फस्यो माया बस्यो
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: All right, भर्खरै हामीले सुन्यौँ नम्बर 3 गीत केटी पस्यो माया बस्यो आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा. अब भने हामी लाग्छौँ नम्बर 2 तर्फ. नम्बर 2 यो विक रहेको छ पागलपन, जसमा भोकलिस्ट रहेका छन् बादल थापा. लिरिक्स र म्युजिक दिएका छन् जीबी चिरणले. अरेन्जिङ र मिक्स मास्टर गरेका छन् बादल थापाले. अब सुन्छौँ नम्बर 2 पागलपन बाई बादल थापा.
1: Gibbs Most Wanted number 2.

द भोकलिस्ट रहेका छन् बादल थापा. लिरिक्स र म्युजिक दिएका छन् जीबी चिरणले. अरेन्जिङ र मिक्स मास्टर गरेका छन् बादल थापाले. अब सुन्छौ नम्बर 2 मा पागलपन बाई बादल थापा.

0: All right, all right. अब पनि पालो भइसकेको छ हाम्रो तेस्रो सेगमेन्ट माई चोइस को. माई चोइस मा मैले विकली आफ्नो चोइस को गीत लिएर आउने गरेको छु. माई चोइस मा मैले यो विक लिएर आएको छु गीत छमक छमक बाई सिमरन परियार. अब सुन्छौ माई चोइस मा छमक छमक सिमरन परियार को आवाजमा.
1: माई चोइस.

0: माई चोइस को सेगमेंट पछि फेरि पनि स्वागत छ। अब भने हामी गर्छौ एउटा क्विक रिक्याप। नम्बर 10 मा रहेको छ गीत पर्खाई बाई उर्गेन डङ एन्ड मोनिका राई। नम्बर 9 मा रहेको छ कलियुगकी राधा बाई बबिता मानन्दर। नम्बर 8 मा भने रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य। नम्बर 7 मा रहेको छ मोहनी लगायो कान्छीले बाई आशीर्वाद सुवेदी एन्ड एलिना चौहान। नम्बर 6 मा रहेको छ चकमा बाई एलिना चौहान। नम्बर 5 मा भने रहेको छ आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड सजन शाह। नम्बर 4 मा रहेको छ गीत मखमली बाई द हुलाकी। नम्बर 3 मा रहेको छ केटी पस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी। नम्बर 2 मा भनिरहेको छ गीत पागलपन बादल थापाको आवाजमा। भर्खरै हामीले रिक्याप पनि गरिसकेका छौँ र अब नम्बर 1 सङको पनि रिभिल गर्ने टाइम भइसकेको छ। यो विक नम्बर 1 रहन सफल भएको छ गीत पियारी बाई बियन्ड ब्रिजेस र अबु द रियल म्यान। कम्पोजर र लिरिसिस्ट रहेका छन् बियन्ड र मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले। र साथसाथै अब बिदा माग्ने बेला पनि भइसकेको छ र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव पठाउन नभुल्नुहोला हाम्रो फेसबुक इन्स्टा टिकटकमा। आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। यदि भन्दै म जेसिका पनि बिदा हुन चाहन्छु। धन्यवाद।
1: किप्स मोस्ट वान्टेड नम्बर 1।

Life-Changing Quotes. बिहानको एउटा सानो सकारात्मक सोचले तपाईको पूरा दिन परिवर्तन गर्न सक्छ।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 PM and Friday 8 PM.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक, सधैं तपाईं सँग.
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, नोड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
5: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
8: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तो रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
13: The radio of new generation.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: Enjoy 60s, 70s and 80s Bollywood numbers.
16: Bollywood Golden Hits.
2: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
17: Are you ready for the big O?
18: This is In Box.

0: Life-Changing Quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाई हो मार्टिन लुथर किङ जुनियरको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.

0: Connect to my Worlink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance Beat, Friday 8 a.m. and Saturday 6 p.m.
7: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
8: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: Skip 98.3 FM, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
3: थ्री इन वन
2: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
6: ड्राइभर म माइल मोटर चलाउँ
7: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: यु क्यान डान्स
10: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
11: जस्ट ट्यून इन
2: KIPS FM 98.3 MHz, your companion.
12: The radio of new generation.
13: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, radio, naya generation ko. Naya generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसेचौं मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज़।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ Hits 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Hits FM 98.3
3: हजुर नमस्कार Hits 98.3 FM
4: तपाईसँगको सहयात्रा
0: क्लासिक हिन्दी पप टाइम एट किप्स एफएम 98.3

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Best romantic Hindi song.
3: Tujhme rab dikhta hai yaara main kya karun Tujhme rab dikhta hai yaara main kya karun
2: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा

0: FM Tucker Marfot. Just tune in Radio Naya Generation Ko.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
7: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र KIPS FM 98.3 MHz-मा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
9: KIPS 98.3 FM, your companion.
10: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको एक बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva meichi dekhi pashchim mahakali samaka lok bhak

0: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
1: एक फूल झरेर के भो एक फूल झरेर के भो
2: नेपाली सुपरहिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dil khoera ma
2: Nepali super hits
0: only on Kipsa FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596
8: मोटरसाइकल बैटरी इजी एक्सचेंज ऑफर
0: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरु एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरु लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: बाबु पानीको बिल तिरिदे ल
11: ल तिरिदे
12: बाबु बत्तीको बिल तिरिदे आज
11: ल ल तिरिदे
10: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
11: ल त्यो पनि तिरिदे
10: तर सबै कुरा यति छिटै कसरी तिरिस
11: किनकि मसँग हाम्रो पात्र छ
12: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
11: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्कुल 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन
5: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
3: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082

0: Life-Changing Quotes. आफ्ना सपनाहरूलाई पछ्याउन बन्द नगर्नुहोस्, किनकि सपना साँच्चै साँचो हुन सक्छ। यो भनाई हो सचिन तेन्दुलकरको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in Radio Naya Generation ko.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888, 98-0-12-35-888।
12: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
13: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
12: on Kips 98.3 FM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Nepali Super Hits.

0: Keeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Bhaygo ni jam, chode ra jaane lai. Bhaygo ni jam, tar ke ra jaane lai.
2: Keeps unplugged.
1: Asta moduma nahi.
2: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. Aur kya kahe jaan samjha karo
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: किप्स 98.3 एफएम
2: नेपाली सुपर हिट्स

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स एफएम 98.3 योर कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन दट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज र तपाईँको साथमा छु म निजल वर्ल्ड वाइड किप्स एफएम .com सुन्न सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछ पहिलो साङ्गीतिक कौशलीतर्फ गीत भनिरहेको छ अनमोल गुरुङको आवाजमा चार कदम

श्रोता मित्र, कार्यक्रम विकली वोलेन्समा पहिलो साङ्गीतिक कोसेलीपछि फेरि पनि स्वागत हुन चाहन्छु। स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ, म निजोल छु तपाईँको साथमा। अहिले पनि कार्यक्रममा लागौँ। पहिलो न्युजतर्फ, न्युज रहेको छ चीन अमेरिका एआई सम्वादले बढायो अन्तर्राष्ट्रिय चासो। चीन र अमेरिका बीच कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी विषयमा सरकारी स्तरमा संवाद गर्ने सहमति भएको छ। चिनिया सरकारी समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्व बीच कृत्रिम बुद्धिमत्ताको विकास, उपयोग तथा यसको उचित व्यवस्थाबारे सौहार्दपूर्ण र रचनात्मक छलफल भएको थियो। उक्त छलफलले भविष्यमा दुई देश बीच यस महत्वपूर्ण प्रविधि क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन सक्ने संकेत दिएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै चीन र अमेरिका विश्वका अग्रणी कृत्रिम बुद्धिमत्ता शक्तिहरू भएकाले यस प्रविधिको जिम्मेवार विकास र व्यवस्थापनमा सहकार्य अत्यन्त आवश्यक रहेको बताए। उनका अनुसार कृत्रिम बुद्धिमत्ता केवल प्रविधिगत प्रगतिको विषय मात्र नभई मानव सभ्यताको समग्र उन्नति, विश्वव्यापी शासन प्रणाली र अन्तर्राष्ट्रिय समुदायको साझा हितसँग सम्बन्धित महत्वपूर्ण क्षेत्र हो। उहाँले दुवै देशले मिलेर कृत्रिम बुद्धिमत्ताको सुरक्षित, पारदर्शी र लाभदायक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै यस्तो संवादले अन्तर्राष्ट्रिय स्तरमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी साझा समझदारी र मान्यता विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। यस पहललाई कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकासतर्फको महत्वपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ। यस्तै यसको सम्भावित जोखिम न्यूनीकरण गर्दै मानव हितमा यसको अधिकतम उपयोग सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्युज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्युजमा हामी गीततर्फ लाग्छौँ। गीत रहेको छ अल्मोडा राणा अनि विद्या तिवारीको आवाजमा दिल की टुक्री।

श्रोता मित्र, कार्यक्रम विकली वलिसमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, इरान र पाकिस्तानबाट अफगानीहरूको फिर्ती तीव्र प्रतिवेदन। संयुक्त राष्ट्र संघले सन् 2026 को अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बाल बालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2023 को सेप्टेम्बर यता करिब 59 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 को पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने अनुमान गरिएको छ। फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन्। उनीहरू धेरैजसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ। संयुक्त राष्ट्र संघका मानवीय संयोजक ताजुद्दिन आयोवाले फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बालबालिका भएकाले उनीहरू सबैभन्दा जोखिममा रहेको बताए। संयुक्त राष्ट्र संघ र विभिन्न गैर सरकारी संस्थाहरूले इरान र पाकिस्तान संघका मुख्य सीमा नाकामा तत्काल राहत तथा उद्धार सहयोगका लागि 10 करोड डलर भन्दा बढी सहायता आवश्यक रहेको बताएका छन्। प्रतिवेदनमा पुनस्थापनाका लागि करिब 42 करोड डलर आवश्यक पर्ने उल्लेख गरिएको छ। साथै मानवीय सहायता रकममा ठूलो गिरावट आएको भन्दै सन् 2024 1.62 अर्ब डलर रहेको सहायता सन् 2025 घटेर 91 करोड डलरमा पुगेको जनाइएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्ग तर्फ लागौ र सङ्ग रहेको छ तिमी नाचन बाई वन्दन शेर्पा।

0: Chips FM 98.2 Megahertz.net.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-3544
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
9: के भयो बोला दाइ के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: It's 98.3 FM, your companion. साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज
15: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन टिन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 मेगा इन्स्टाग्राम र टिकटकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ र तपाईँले चाहिँ आइडी सर्च गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ज अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज रहेको छ मोदीले जर्जिया मेलोनीलाई दिए टफी सामाजिक सञ्जालमा मेलोडी ट्रेन्डमा पुरा न्युज विकली वर्ल्ड न्युजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी बीचको मैत्रीपूर्ण सम्बन्ध फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल बनेको छ यसपटक चर्चाको कारण कुनै ठूलो राजनीतिक घोषणा नभई एउटा सामान्य मेलोडी टफी बनेको छ रोम भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले मेलोनीलाई भारतमा लोकप्रिय मेलोडी टफी उपहार दिएका थिए त्यसपछि मेलोनीले उक्त उपहार हातमा समाउँदै खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिन् यो भिडियो छिट्टै नै भाइरल भयो र इन्टरनेटमा मेलोडी ट्रेन्ड चल्न थाल्यो भाइरल भिडियोमा मेलोनी मुस्कुराउँदै पीएम मोदीले हामीलाई एउटा गिफ्ट ल्याउनु भएको छ यो मेलोडी हो भन्दै ट्रफी देखाएको देखिन्छ उनले भिडियो पोस्ट गर्दै गिफ्टका लागि धन्यवाद लेखेकी थिइन् छोटो समयमा उक्त भिडियो लाखौं पटक हेरिएको छ भने विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा हजारौं प्रतिक्रिया आएका छन् मोदी र मेलोनी बीचको मैत्रीपूर्ण सम्बन्धलाई जोडेर केही वर्ष अघि सामाजिक सञ्जाल प्रयोगकर्ताले मेलोनी र मोदीलाई मिलाएर मेलोडी भन्ने नाम चलाएका थिए अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दुवै नेताको सहज र हाँसिलो प्रस्तुतिपछि यो शब्द भाइरल बनेको थियो अहिले मेलोडी टफीको उपहारसँगै त्यो ट्रेन्ड फेरि फर्किएको छ सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले क्युट डिप्लोमेसी सफ्ट पावरको मिठो उदाहरण तथा इन्टरनेटको सबैभन्दा स्विट राजनीतिक क्षण भन्दै कमेन्ट गरिरहेका छन् एक्स इन्स्टाग्राम र टिकटकमा मेलोडी टफीसँग सम्बन्धित मिम एडिटेड भिडियो र व्यङ्ग्यात्मक पोस्टहरूको बाढी आएको छ इटाली प्रधानमन्त्री मोदीको 5 देशीय युरोप भ्रमणको अन्तिम गन्तव्य हो यसअघि उनले नर्वे स्विडेन नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका थिए भ्रमणका क्रममा भारतले विभिन्न देशसँग हरित प्रविधि ऊर्जा लगानी तथा रणनीतिक सहकार्य सम्बन्धी सम्झौता गरेको जनाएको छ यद्यपि कूटनीतिक रूपमा महत्वपूर्ण रहेको यो भ्रमणमा सबैभन्दा बढी चर्चा सानो टफीले पायो अन्तर्राष्ट्रिय राजनीतिमा प्राय औपचारिक बैठक सुरक्षा र व्यापार सम्झौताले स्थान पाउने भए पनि मोदी मेलोनी बीचको यो अनौपचारिक क्षणले सर्वसाधारणको ध्यान तानेको छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं गीत रहेको छ सत्यराज आचार्य अनि स्वरूपराज आचार्यको आवाजमा बारुले कम्मल

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, पश्चिम एसिया तनावका कारण सन् 2026 विश्व आर्थिक वृद्धि सुस्त हुने। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना 2026 मध्यवर्षीय अध्यावधिक प्रतिवेदन अनुसार सन् 2026 विश्व कुल गृहस्थ उत्पादन वृद्धि दर 2.5% रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपण भन्दा 0.2% बिन्दुले कम हो। सन् 2027 भने 2.8% सामान्य सुधार हुने अपेक्षा गरिएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार मध्य पूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्य वृद्धि, धुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घर परिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ। खाद्य मूल्य वृद्धि पनि गम्भीर चिन्ताको विषय बनेको छ। मलको आपूर्तिमा अवरोध आउँदा कृषि उत्पादन घट्न सक्ने र त्यसले खाद्यान्न मूल्य अझ बढाउने चेतावनी प्रतिवेदनले दिएको छ। सन् 2023 घट्दो क्रममा रहेको विश्व मुद्रास्फीति अहिले पुनः बढ्ने संकेत देखिएको छ। विकसित देशहरूमा मुद्रास्फीति 2025 2.6% 2026 2.9% पुग्ने अनुमान गरिएको छ भने विकासशील देशहरूमा यो 4.2% 5.2% पुग्न सक्ने उल्लेख छ। मजबुत श्रम बजार, उपभोक्ता माग तथा कृत्रिम बौद्धिकताबाट प्रेरित व्यापार र लगानीले केही राहत दिए पनि विश्व अर्थतन्त्रमा देखिएका चुनौतीपूर्ण रूपमा समाधान गर्न पर्याप्त नहुने प्रतिवेदनले जनाएको छ। विशेष गरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुनेछन्। पश्चिम एसियामा सबैभन्दा गम्भीर असर देखिएको छ। त्यहाँको आर्थिक वृद्धि 2025 3.6% घटेर 2026 1.4% झर्ने अनुमान गरिएको छ। यसको कारण ऊर्जा आपूर्ति संकट मात्र नभई पूर्वाधार क्षति, तेल उत्पादनमा अवरोध, व्यापार र पर्यटनमा आएको गिरावट पनि हुन्। संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिला विभागका प्रमुख तथा उपमहासचिव डी जुनुवाले भने मध्य पूर्व संकटले विकासशील देशहरूमा थप आर्थिक दबाव सिर्जना गरेको छ। बढ्दो ऋण लागत र पुँजी बाहिरिने जोखिमले दिगो विकासका लागि आवश्यक स्रोत सीमित बनाउन सक्छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीत तर्फ लाग्दैछौ र गीत भनिरहेको छ, यति धेरै माया दियो, फ्रम द मुभी कन्यादान।

0: best romantic Hindi songs. Best romantic Hindi songs.
1: Dil diyan galla karange naal naal.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
1: Pehla nasha pehla khumar.
0: Station Gifts FM 98.3 MHz.
1: Naya pyar hai naya intezaar.
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
4: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints
5: printers don't come better these days for your office backup mercantile office systems darbar marg
6: New Kathmandu Electric Electronics Ekai Chhana Muni UPS Inverter Solar Uplabdha Yes Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Saman Haru Uplabdha Garaincha Solar Host Wa Hybrid System Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam
7: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnuhos Battery Shop New Kathmandu Electric Electronics
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01 42 35 888 98 012 35 888

0: हरेक शनिबार बेलुकी 10 बजे
1: यो हो केप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
2: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेसन तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 तपाईँले हामीलाई फलो गर्न सक्नुहुन्छ फेसबुक टिकटक एन्ड इन्स्टामा किप्स एफएम 98.3 मेगाहर्ज सर्च गर्नुभएर अनि फलो गर्नु होला हामीलाई त्यस्तै तपाईँले हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ र कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ भारतमा तहल्का मचाइरहेको ककरोच जनता पार्टी के हो हजुर अपुरा न्युज विकली वर्ल्ड न्युजमा के एउटै व्यक्ति बेरोजगार अल्छी जति बेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ यस्तै एलिजिबिलिटी भएका व्यक्तिलाई लक्षित गरी भारतमा ककरोच जनता पार्टी सिजेपी खोलिएको छ यसलाई कतिपयले नयाँ राजनैतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनैतिक प्रयोग सिजेपी आफैले भने यसलाई युवाका लागि युवाहरूद्वारा बनाइएको युवाहरूको राजनैतिक मञ्चका रूपमा दावी गरेको छ केही दिनमा यस अभियानमा हजारौं युवाहरू जोडिएका छन् यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपकी हुन् द हिन्दूका अनुसार उनी सन् 2020 2023 आम आदमी पार्टी आपको सोसियल मीडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए एक्समा 40,000 र इन्स्टाग्राममा 4,20,000 भन्दा बढी फलोअर्स जोडिसकेका छन् सिजेपीले आफ्नो पार्टीमा 1,00,000 सदस्य बनिसकेको दावी गरेको छ यति मात्र होइन महुवा मोइट्रा र कृति आजाद जस्ता तृणमूल काङ्ग्रेसका सांसदले पनि ठट्टौली शैलीमा पार्टीमा आबद्ध हुने बताएका थिए सिजेपीले आफूलाई वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज भएको दावी गरेको छ महुवा मोइट्राले सिजेपीको पोस्ट सेयर गर्दै उनी पनि एन्टी नेसनल पार्टीको सदस्य बन्न चाहेको बताएकी थिइन् साथै कृति आजादले पनि पार्टीमा सहभागी हुन के योग्यता चाहिन्छ भनेर सोधेका थिए यसमा सिजेपीले पनि जवाफ दिएको छ कि 1983 विश्वकप जित्नु नै काफी छ भारतले 1983 विश्वकप जित्दा कपिल देवको कप्तानीमा कृति आजाद पनि टिम सदस्य रहेका थिए त्यसो त पार्टीको नामलाई लिएर पनि विभिन्न टिका टिप्पणी भइरहेका छन् कतिपयले भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको पनि बताएका छन् सूर्यकान्तले युवा लक्षित यस्तै अभिव्यक्ति दिएका थिए सूर्यकान्तले भनेका थिए केही युवा ककरोच जस्तै हुन्छ जो जागिर पाउँदैनन् उनीहरू मिडिया सोसियल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन् पछि उनले आफ्नो भनाई तोडमोड गरेर प्रस्तुत गरेको समेत दावी गरे तर सिजेपीका संस्थापक अभिजित दीपकेले यसलाई रमाइलो पारामै जवाफ फर्काएका छन् उनले भनेका छन् ककरोच जनता पार्टीको संस्थापक भएको नाताले म यस स्पष्टीकरणको निन्दा गर्छु सिजेपीले एआई जेनेरेटेड एन्थम पनि जारी गरेको छ जहाँ भनिएको छ वी आर ककरोच पार्टी वी आर चिल्ड्रेन अफ अ बर्निङ सिटी सिजेपीले भर्चुअल रूपमै पहिलो जेएनजी सम्मेलन गर्ने पनि बताएको छ पछिल्लो समय भारतीय राजनीतिलाई तरङ्गित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा नीट र सिबिएसई जस्ता परीक्षामा भएको पेपर लिक र गडबडीका बारे पनि सिजेपीले आवाज उठाएको छ त्यसो त सिजेपीको 5 बुँदे घोषणा पत्र पनि सार्वजनिक भएको छ सिजेपीको माग छ कि अवकाशपछि कुनै पनि प्रधान न्यायाधीशलाई राज्यसभा सिट दिइने छैन भारतका 46 प्रधान न्यायाधीश रञ्जन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए 17 नोभेम्बर 2019 प्रधान न्यायाधीशबाट अवकाश पाएका उनी 17 मार्च 2020 राज्यसभा सांसद बनेका थिए त्यस्तै सिजिपीको अर्को घोषणा छ यदि कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि युएपीए कानून अन्तर्गत कारवाही हुनुपर्छ संसद र क्याबिनेटबाट महिलालाई 50% आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सिजेपीको घोषणा पत्रमा उल्लेख छ त्यस्तै दल बदलिने सांसद र विधेयकलाई 20 वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उनको घोषणा छ सिजेपीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल र बङ्गलादेशका जेएनजीहरूको जस्तो

नहुने बताएका छन्। आफूलाई नेपाल र बङ्गलादेशमा जस्तै आन्दोलन हुने हो भनेर पत्रकारहरूले सोधेको उनले बताएका छन्। उनले भनेका छन्, यसलाई म प्रश्न पार्न चाहन्छु, यो देशका युवा धेरै परिपक्व, सचेत र राजनीतिक चेतना भएका छन्। उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौर तरिका पनि राम्रोसँग थाहा छ। हजुर, कार्यक्रम विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनेर रहेको छ एकदेव लुम्बुको आवाजमा फिजीको केस।

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूज तर्फ लागौ। न्यूज रहेको छ, कंगोमा इबोला प्रकोपको कारण 80 जनाको मृत्यु। लोकतान्त्रिक गणतन्त्रको कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 जना पुगेको कंगो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको 8 प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ। संक्रमण रुआम्पारा, वङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरू निगरानी गरिरहेको बताएका छन्। प्रकोपको प्रतिक्रियामा कंगो सरकारले भाइरसको फैलावट रोक्न मदत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ। यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनात गर्ने लगायतका कार्य गरेको जनाएको छ। अफ्रिका सेन्टर फर डिजिजेस कन्ट्रोल एन्ड प्रिभेन्सन अफ्रिका CDCले उत्तर पूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भने रहेको छ प्रकृति बाई विपुल छेत्री।

श्रोता मित्र, विकली वेलनेस सुन्दै हुनुहुन्छ र विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। हाम्रो आइडी रहेको छ किप्स एफएम 90.3 MHz। हामीलाई फेसबुक, इन्स्टा र टिकटकमा भेट्न सक्नुहुन्छ यही आइडीबाट, र सजेसन्सहरू प्लिज हामीलाई सेन्ड गर्नुहोला। यति भन्दै आजको लागि म निजल पनि बिदा हुन्छु। नेक्स्ट विक फेरि आउनेछु अर्को न्युजहरू लिएर। तिनजेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 90.3, योर कम्प्यानियन।

0: life-changing quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाई हो विलियम शेक्सपियरको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रा तिर्खा राता
2: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: Motorcycle battery, easy exchange offer.
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो, नयाँ जेनेरेसनको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
3: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399.
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
5: just tune in.
0: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Motorcycle battery. Easy exchange offer.
15: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
16: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
18: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
19: Best romantic Hindi song.
20: Best romantic Hindi song.
21: Dil diya galla, karange naal naal.
19: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
22: Pehla nasha, pehla khumar.
19: Station Gifts FM 98.3 megahertz.
22: Naya pyar hai, naya intezaar.
23: Yoho Kips FM 98.3 megahertz
24: Bollywood Golden Hits

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भो, सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
8: The radio station that keeps you cool, alive and entertained. KIPS FM 98.3 MHz. Your companion.
9: Bollywood Golden Hits.

life-changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलामको।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: आई चेक अहिले साँझको 5 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Three in one.
6: From the movie Mohani.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र KIPPS FM 98.3 MHz-मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईं सुतेको बेलामा पनि तपाईंको पैसाले तपाईंका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईंको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार-चढावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्
5: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिने छन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: નવલો ઓલા માત્ર કિપ્સ 98.3 એફએમ માં
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: Kips 98.3 FM, your companion.
4: 3 in 1
5: From the movie Tadkan.

0: life-changing quotes. जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
9: Keeps FM 98.3 MHz, your companion.
10: The radio of new generation.
11: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
15: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
16: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
17: History of Rock.
18: Monday 3 p.m. only on Keeps FM 98.3 MHz, your companion.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Whirling, मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै Whirling.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
6: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
7: तपाईं सुन्दै हुनुहुन्छ
6: के
7: ई
6: पी
8: एस किप्स 98.3 FM योर कम्पानियन
3: किप्स FM 98.3 MHz प्रेजेन्ट्स बेस्ट रोमान्टिक हिन्दी सॉन्ग

0: papai, Danilo, Kips 98.3 FM.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
7: वाह, मैले खोजेको जस्तो रहेछ।
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444.
9: You can dance,
10: you can sing, all you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion, radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La la, tiri de.
12: Dada, internet ko pani last dinu hai aaja.
13: La. त्यो पनि तिर्दे।
12: तर सबै कुरा यति छिटो कसरी तिरिस?
13: किनकि मसँग हाम्रो पात्र छ।
14: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
13: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
15: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
16: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
15: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
16: खै के गर्ने गर्ने दिदी।
17: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन

0: न्यु इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
1: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
0: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
5: This is Kips 98.3 FM, your companion.
0: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Life-Changing Quotes。आज तिमी केही काम गर ताकि भोलि भविष्य स्वयंले तिमीलाई धन्यवाद दिनेछ।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरु गर्नुहोस्।
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
4: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-35-888।
14: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
15: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
14: on KIPS 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Gibbs FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: आज त धारामा कति धेरै धमिलो पानी आएछ है
9: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
8: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युब

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: किप 98.3 एफएम योर कम्पानियन
4: दिस इज इंग्लिश नॉन स्टॉप हिट्स on Kips 98.3 FM.
5: That's the way I like it.
6: G, G, look at me.

0: Life-changing quotes. हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Keeps FM 98.3 megahertz your companion. The radio of new generation.
9: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page. Up to 8,000 pages with initial ink. Consuming just 12 watts of power. 45 times lesser than laser printers. And a 1-year warranty for 50,000 prints.
10: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
11: Amilai Sunhos, www.keepsfm.com Marfat. Just tune in, Radio Naya Generation Co.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
12: Every Monday 5 p.m. and Friday 8 p.m.

0: KIPPS FM 98.3 MHz, your companion.
1: KIPPS Time Check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: KIPPS you cool.
4: KIPPS you alive.
5: KIPPS you entertained. KIPPS 98.3 FM, your companion, your companion, your companion.
3: KIPPS 98.3 FM, yoho. Music, mazza, music, mazza.
6: नमस्ते श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. हजुर, म्युजिक मजा कार्यक्रम यस्तो कार्यक्रम हो जसमा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू. यसमा पढ्ने गर्दछन् पुरानो नयाँ फिल्मी नन फिल्मी सबै किसिमका नेपाली गीतहरू. हजुर, म हुँ आरजे युक्ता. तपाईँ ट्युन्डन हुनुहुन्छ स्टेसन KIPPS FM 98.3 MHz, द रेडियो स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. हाम्रो अनलाइन एड्रेस हो kippsfm.com. तपाईँले यस मार्फत हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट र सुन्न सक्नुहुन्छ हामीलाई लाइभ एप हाम्रो पात्रोबाट पनि. ओके, सो कार्यक्रम म्युजिक मजालाई अगाडि बढाउँदै आजको पहिलो गीत अब म यहाँहरू समक्ष राख्न जाँदैछु. गीत रहेको छ अलि अलि. यस गीतमा लिरिक्स र म्युजिक यश कुमारले दिनुभएको छ. भोकल स्मिता प्रधानको रहेको छ. अरेन्जिङ र मिक्सिङ देवेश राईले गर्नुभएको छ. रेकर्डिस्ट हुनुहुन्छ योगी.

ओके श्रोता मित्र, म्युजिक मजा कार्यक्रममा हामीले भर्खरै सुन्यौं गीत अलि अलि बाई यश कुमार एन्ड स्मिता प्रधान। ओके, अब कार्यक्रममा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौ। गीत रहेको छ 1974 AD को हिँड्दा हिँड्दै। हजुर, यस गीतमा लिरिक्स दिनु भएको छ फिरोज स्याङदेनले, कम्पोजिसन निराकार याक्थुम्बाको रहेको छ।

अब श्रोता मित्र भर्खरै हामी सुन्यौं गीत हिँड्दा हिँड्दै 1974-80 ब्यान्डको गीत रहेको थियो यो. अब चाहिँ कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको. मित्र युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै भ्युज पाएको गीतहरू. सो यस सेगमेन्टमा हामी आज सुन्नेछौँ गीत मखमली. यो गीत ब्यान्ड दौलाकीको रहेको छ. यसमा भोकल लिरिक्स र कम्पोजिसन अमन बस्नेतको रहेको छ. म्युजिक प्रड्युसर हुनुहुन्छ कोविड बज्र. एडिसनल भोकल कृति नेपालीले दिनुभएको छ भने ब्याक भोकल्स दिनुभएको छ कोविड बज्र र अमृत लखेले. र श्रोता मित्र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि पनि आउनेछु र मसँग अरू पनि थुप्रै गीतहरू रहेको छन् जुन तपाईँको लागि म राख्ने नै छु. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज ट्युन इन गरिराख्नुहोला.

0: Yoho Kips FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
13: बाबु पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
17: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: चिप्स 98.3 एफएम मा यो हो म्यूजिक मज़ा म्यूजिक मज़ा
1: ओके श्रोता मित्र कार्यक्रम म्यूजिक मजामा म एकता पुनः उपस्थित भइसके तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज तपाईँले स्टेशनलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि म्युजिक मजामा हामी रमाइलो रमाइलो गीतहरू सुन्दैछौँ र यही क्रमलाई अब म जारी राख्नेछु अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको ओके के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रिलिज भएका नयाँ नयाँ गीतहरू सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ बेहुली हजुर यस गीतमा भोइस म्युजिक र लिरिक्स रहेको छ सुबानी मोक्तानको रेकर्डिङ मिक्सिङ मास्टरिङ मन्जल विक्रम केसीले गर्नुभएको छ कोयरमा हुनुहुन्छ शीतल मोक्तान रोहित जोन केसी सज्जा चौला गाई युकेश रावल योजना खड्गी पेमा खिसिङ सुबानी मोक्तान र आयुष खतिवडा

नमस्कार श्रोता मित्र, के छ नयाँ सेगमेन्टको पहिलो गीत हामीले सुन्यौँ, बेहुली बाई सुबानी मुक्तान। फेरि पनि अर्को हामी यही सेगमेन्टको गीत सुन्नेछौँ। अब गीत हामी सुन्नेछौँ वरदान बाई प्रिजोल नेपाली। यस गीतको प्रड्युसर, राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ प्रिजोल नेपाली। मिक्सिङ र मास्टरिङ पनि प्रिजोल नेपालीको नै रहेको छ।

ओके श्रोता मित्र, हामीले भर्खरै सुन्यौँ गीत प्रदान बाई प्रिजोल नेपाली। सो के छ नयाँ सेगमेन्टको फेरि अर्को नयाँ गीत रहेको छ, हुनै रहेछौ हजुर। यस गीतमा मिक्सिङ, मास्टरिङ र अरेन्जमेन्ट असी थापा मगरको रहेको छ।

ओके श्रोता मित्र, किछ नयाँ सेगमेन्टको हामीले भर्खर गीत सुन्यौँ हो नै रहेछौ। फेरि पनि यही सेगमेन्टको अब अर्को गीत सुन्नेछौँ। गीत रहेको छ मलाई हेर बाई सबिन राय एन्ड द फ्यारो। यस गीतमा मिक्सिङ मास्टरिङ रहेको छ स्टिफन तामाङको, ब्याक भोकल्स दिनुभएको छ अनुप सुनारा र आशिष रोकाले। यो गीत हामी सुन्नेछौँ र गीतपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक। ब्रेकपछि फेरि कार्यक्रम म्युजिक मजामा म आउने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: ए के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार।

0: KIPS 98.3 FM मा यो हो म्यूजिक मजा, म्यूजिक मजा।
1: अलराइट श्रोता मित्र, छोटो ब्रेक पछि म युक्ता फेरि पनि आइसकेँ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला नेपाली गीतहरू। अब यही सिलसिलालाई जारी राख्दै फेरि अर्को एउटा गीत तपाईँको समक्षमा राख्न चाहन्छु। गीत रहेको छ क्लियर कट। यस गीतको सिङ्गर्स हुनुहुन्छ शङ्कर थापा स्माइल फिचरिङ कृष्ण खनाल। लिरिक्स डिपी खनालको रहेको छ। अरेन्जर यस गीतको हुनुहुन्छ उदय राज पौडेल। कम्पोजर हुनुहुन्छ योगेन्द्र उपाध्याय। मिक्सिङ मास्टरिङ रहेको छ अशोक महर्जनको।

अनुश्रुता मित्रले सुन्यौ गीत क्लियर कट शंकर थापा स्माइल फिचरिङ कृष्ण खनालको। अब हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ। गीत रहेको छ तिम्रो र मेरो कुरा। यस गीतमा कम्पोजिसन, लिरिक्स र वोकल्स सुपना सुमनको रहेको छ। अरेन्जिङ र रेकर्डिङ फिरोज भट्टाचार्यको रहेको छ।

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत तिम्रो र मेरो कुरा बाई स्वप्न सुमन। अलराइट, म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ जोस छ जवानीको। यो गीत मुभी तिम्रो मेरो साथबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ योगेश काजी शाह र सारिका घिमिरेले। लिरिक्स रमेश एमके पौडेलको रहेको छ। कम्पोजिसन र अरेन्जमेन्ट रहेको छ योगेश काजी शाहको। मिक्सिङ मास्टरिङ किशोर थापाले गर्नुभएको छ। ओके श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौँ र यो गीत सँगसँगै अब म युक्ताको पनि बिदा माग्ने बेला भइसकेको छ। कार्यक्रमको निर्धारित समय 1 घन्टाको सकिन आँटेको छ। ओके सो मलाई आशा छ पछिल्लो 1 घन्टा तपाईँको रमाइलोसँग बित्यो। अब यति भन्दै म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। यो अन्तिम गीत जोस छ जवानीको तपाईँको लागि छोड्दै म युक्ता अब नमस्कार भन्न चाहन्छु। नमस्कार।

0: Life-Changing Quotes. दुःखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाई हो जॉन ग्रीन को।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.
5: Amilai Sunhos, www.gibbsfm.com Marfot. Just tune in Radio Naya Generation Ko.
6: Motorcycle battery easy exchange offer.
7: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
2: Hollywood Times, every day, 11 to 12.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर। तपाईको कार, भ्यान, एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
7: Keeps FM 98.3 megahertz. Your companion.
8: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मोटरसाइकल बैटरी इजी एक्सचेंज ऑफर।
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising, affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko. Generation ko.
10: In aankhon ki masti ke mastane hazaar.
11: KIPS 98.3 FM ma gazal sansar.
12: Mujhse milne shama jala kar aaj mahal mein aaj
11: gazal sansar.
12: Ghum ka khazana
13: हरेक शनिबार बेलुकी 10 बजे
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
14: Every Monday 5 p.m. and Friday 8

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पनियन
1: नेपाली पॉप फ्लैशबैक

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि।
4: थप जानकारी तथा बुकिङका लागि
5: 01-42-3588 98-12-35-88
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: किप्स 98.3 एफएम, योर कम्पानियन।
3: नेपाली पप फ्ल्याशब्याक,

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: हजुरलाई पा अनि नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाई सँगको सहयात्रा
0: नेपाली पप फ्ल्याशब्याक

आँखाहरू झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू छुन्दथे, र बत्ती पनि आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग तिनु अनेक न्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्यापी सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि भुलाइन्छ।

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।